हिन्दूहरूको अर्को एउटा महत्वपूर्ण पर्व महाशिवरात्रि पर्वको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हिमाली ईश्वरहरू अनलाइन रेडियो परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ। महाशिवरात्रि पर्वको अवसरमा विशेष गरेर काठमाडौँको पशुपतिनाथमा ठूलो जात्रा लाग्ने गर्दछ, जहाँ विश्वभरका हिन्दूहरूको ठूलो घुइँचो पनि लाग्छ महाशिवरात्रि पर्वकै दिन। विकिपीडियामा महाशिवरात्रि पर्वको बारेमा लेखिएको छ, महाशिवरात्रि हिन्दूहरूको एक प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाइन्छ। मानिन्छ कि सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रह्मासँग रुद्रको रूपमा अवतरण भएका थिए। प्रलयको बेलामा यसै दिन प्रदोषको समय भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसै कारण उनलाई महाशिवरात्रि अथवा कालरात्रि भनियो। तिनै भुवनहरूको अपार सुन्दरी तथा शिलवती गौरालाई अर्धाङ्गिनी बनाउने वाला शिव प्रेतहरू र पिशाचहरूबाट घेरिएर रहन्छन्। उनको रूप बडो अजीब छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत तारिणी, पावन गंगा तथा माथामा प्रलयङ्कर ज्वाला छ। चाँडेलाई वाहनको रूपमा स्वीकार गर्ने वाला शिव अमंगल रूप भएर पनि भक्तहरूलाई मंगल गर्दछन् र श्री सम्पत्ति प्रदान गर्दछन्। यसै दिन शिव भक्त शिव मन्दिरहरूमा गएर शिवलिङ्गमा बेलपत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राति जागरण गर्दछन्। शिवलिङ्गमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु एक विशेष कर्मको तर्फ इशारा गर्दछ। यस दिन शिवको विवाह भएको थियो, यसकारण राति शिवजीको जयन्ती निकालिन्छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माको सृष्टिमा अवतरित भएको स्मृति दिलाउँदछ। सम्पूर्ण भक्तजनहरूलाई महाशिवरात्रि पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो एउटा शिव महिमा।